0: محمد بن عبدالرحمن بن جاسم السانی سے ملاقات کی. دونوں نیتاؤں نے دوپکشیہ سہیوگ کے وبھن پہلوؤں وشیش روپ سے ارجا ویاپار نویش سمپرک سرکشا اور جن سمبندھوں کی سمیکشا کی. سوشل میڈیا پوسٹ میں ودیش منتری نے کہا کہ انہوں نے رننیتک ساجیداری کو اور گہرا کرنے کے نئے اوسروں پر وچار ومرش کیا. ڈاکٹر جائشنکر نے بھارتی سمودائے کی سرکشا تتھا کلیان سنشچت کرنے کے لیے قطر کے پردھان منتری کو دھنیواد دیا اور پشچم ایشیا سنگھرش تتھا اس کے پربھاؤ پر ان کے آکلن کی ساجھا کرنے کی سراہنا کی. ڈاکٹر جائشنکر اس مہینے کی 13 تاریخ کو امریکہ کے نیویارک شہر کی یاترا کریں گے جہاں وہ 2028-29 کے لیے سنیکت راشٹر سرکشا پریشد کے کاریکال کے لیے بھارت کے آدھیکارک ابھیان کا شبھارمبھ کریں گے. انڈونیشیا گرودیو رویندر ناتھ ٹیگور کی وہاں کی ایتہاسک یاترا کی شتابدی منائے گا. اس کے لیے ورش 2026 اور 2027 کے دوران 15 مہینے کا کاریکرم آیوجت کیا جائے گا. انڈونیشیا میں بھارت کے راجدوت سندیپ چکرورتی نے آکاشوانی سماچار سے بات چیت میں کہا کہ پردھان منتری نریندر مودی کی کل سے شروع ہونے والی انڈونیشیا یاترا کے دوران ان کاریکرموں کا شبھارمبھ کیا جائے گا. شتابدی سماروہوں میں پردرشنیاں اور پورے ورش چلنے والے سانسکرتک کاریکرم آیوجت کیے جائیں گے.
1: With Prime Minister's arrival in Indonesia,
2: پردھان منتری کے انڈونیشیا آگمن کے ساتھ ہی ہم ورش 2026 اور 2027 کو ٹیگور دیوانتارا سانسکرتک اور شیکشک آدان پردان ورش کے روپ میں منائیں گے. اس افسر پر ایک وشیش پردرشنی آیوجت کی گئی ہے. ہم نے انڈونیشیا میں ٹیگور وشے پر ایک پستک بھی تیار کی ہے جسے ماننیہ پردھان منتری کو بھیٹ کیا جائے گا. اس کے علاوہ رویندر ناتھ ٹیگور کی انڈونیشیا یاترا کی اسمرتی میں پورے विभिन्न सांस्कृतिक और शैक्षिक कार्यक्रम आयोजित किए जाएंगे.
1: राउंड द ईयर कमेमोरेटिंग टैगोर्स विजिट टू इंडोनेशिया.
0: पेट्रोलियम निर्यातक देशों के संगठन ओपेक प्लस ने वैश्विक तेल बाजार की स्थितियों की समीक्षा के लिए आयोजित वर्चुअल बैठक के बाद इस वर्ष अगस्त से प्रतिदिन 188,000 बैरल तेल उत्पादन बढ़ाने पर सहमति व्यक्त की है. आज हुई बैठक के बाद जारी बयान में तेल उत्पादक समूह ने कहा कि यह निर्णय बाजार स्थिरता को बढ़ावा देने के उद्देश्य से लिया गया है. समूह ने कहा कि वह वैश्विक तेल बाजार पर नजर रखना जारी रखेगा और सहमति वाले उत्पादन लक्ष्यों का अनुपालन सुनिश्चित करेगा. भाग लेने वाले देशों की अगली बैठक 2 अगस्त को निर्धारित है. ईरान के पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनेई के अंतिम संस्कार के लिए आज तेहरान में राजनीतिक सैन्य और धार्मिक नेतृत्व ने सामूहिक प्रार्थना में भाग लिया. 9 जुलाई को मशहद में आयतुल्ला अली खामेनेई का अंतिम संस्कार किया जाएगा. इसके बाद 40 दिनों तक सार्वजनिक शोक मनाया जाएगा. ब्रिटेन की सेना ने बताया कि लाल सागर में यमन के तट पर आज एक मालवाहक जहाज पर हमला हुआ. ब्रिटेन के यूनाइटेड किंगडम मैरीटाइम ट्रेड ऑपरेशंस UKMTO ने बताया कि यह हमला होदे ईदा के पास हुआ जो ईरान समर्थित हूती विद्रोहियों के नियंत्रण वाले क्षेत्र में है. वेनेजुएला के कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ने विनाशकारी भूकंप के बाद सहायता के लिए भारत का आभार व्यक्त किया है. सोशल मीडिया पोस्ट में सुश्री रोड्रिगेज ने कहा कि ब्रिटेन, कतर, फ्रांस, भारत, बारबाडोस, ब्राजील और अर्जेंटीना के बचाव कर्मियों को उनके अमूल्य योगदान और संकट की इस घड़ी में एकजुटता प्रयासों के प्रति वेनेजुएला सम्मान व्यक्त करता है. ये समाचार हमारी वेबसाइट www.newsonair.gov.in और हमारे न्यूज ऑन AIR ऐप पर भी उपलब्ध है. ये आकाशवाणी है. सहकारिता मंत्री अमित शाह कल नई दिल्ली में सहकारिता मंत्रालय के 5वें स्थापना दिवस समारोह में शामिल होंगे. मंत्रालय ने बताया कि यह समारोह सहकार से समृद्धि की परिकल्पना के अनुरूप आयोजित किया जाएगा. श्री शाह कई परियोजनाओं की आधारशिला भी रखेंगे और कई महत्वपूर्ण पहलुओं का उद्घाटन करेंगे. ग्रामीण विकास मंत्री शिवराज सिंह चौहान ने विकसित भारत रोजगार और आजीविका गारंटी मिशन ग्रामीण 2025 के 1 जुलाई से सफलतापूर्वक लागू होने पर प्रसन्नता व्यक्त की है. केंद्रीय मंत्री ने वीडियो कॉन्फ्रेंसिंग के जरिए इस मिशन के अंतर्गत राज्यों के लिए 25,000 करोड़ रुपए की सहायता राशि जारी की. उन्होंने कहा कि विकसित भारत जी राम जी को पूरे देश में सिर्फ 1 दिन में लागू कर दिया गया.
3: मनरेगा को पूरे देश में लागू करने में 3 साल लगे थे लेकिन मुझे आप सब पर गर्व है 1 साल 2 साल नहीं पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई. 100 दिन नहीं अब 125 दिन रोजगार.